دنیا شیطانیہ اور پھر اس کے ساتھ کتابوں کی دنیا داری اور ذمہ داری کی طرف بڑھتے ہیں. ان کے قدم کے بیچ یہ رشتہ ایسا ہوتا ہے کہ شروعات میں گیان اور پڑھائی ان کی ایک ماتر دنیا ہوتی ہے, اور لیکن عمر کے ساتھ, دوستوں کے ساتھ, کریئر, جیون ساتھی کا آنا جیون کا ایک سوابھاوک خوبصورت پڑاؤ. اکثر جیون میں یہ بدلاؤ بچے کتابوں کی دنیا سے نکل کر ویوہارک جیون کی ذمہ داریوں کی اور آگے بڑھتے ہیں. نئے رشتے اور ان کے جیون میں تازگی اور ایک نیا نظریہ لے کر آتے ہیں. یہ ایک ٹھہراؤ ہے پریوار کے روپ میں ہوتی ہے, جہاں ہنسی خوشی سکون شانتی دوریوں کا سنجوگ بن جاتا ہے, اور اسی کے بیچ میں چلتی بڑھتی جاتی ہے زندگی, اور اسی کا نام ہے جینا. بہت خوبصورت بات آپ نے لکھی ہے. تو جنم سے لے کر, ہمارے ایک اور شروتا لکھتے ہیں کہ جنم سے لے کر بڑھاپے تک کے جو اپنے انسان اپنوں کا ساتھ رہتا ہے, اب وہ سب بچپن پھولوں سی ہنسی سنگی ساتھی سب کچھ ایک دھندلی سی یاد بن کر رہ جاتی ہے. بالی عمر میں کسی سے نئے نہ لڑ جائے تو جیون ساتھی کو پا کر ایک پریم سے بھری دنیا بن جاتی ہے. جیون کا سنگھرشوں کا نام ہے, اور جو اس کا سامنا کر سکے وہی آگے بڑھ گیا, وہی سچا انسان ہے. اپنے تو اپنے ہوتے ہیں. اور بہت سارے گیتوں کے نام آپ نے لکھے جو ہم نہیں پڑھنے والے. ہمارے شروتا ایک اور لکھتے ہیں, جیون کا کال چکر کا سندر ورناتمک جھانکی प्रस्तुत की गई है. शैशव काल की मुस्कान किलकारियों से गुजरते हुए अल्हड़ बाल काल से नव यौवन का जब दस्तक देता है तो जीवन का सबसे संवेदनशील मोड़ होता है. ना अति परिपक्वता, ना ही बचपना, ना ही यह मोड़ आगामी जीवन के लिए सही बुनियाद होती है. संयुक्त परिवार के परिवेश में समुचित बौद्धिक विकास होता है. यह फिर युवा काल विवाह से गृहस्थाश्रम की ओर कदम पड़ते हैं. आज की एकल परिवार व्यवस्था में समुचित मानसिक बाधक है. मानव संकीर्णता, तनाव और अपने आप में सिमट कर रह गया, तब महसूस होता है कि जीवन की भीड़ में इकाई मात्र बनकर उम्र गुजार दी है. ऐसी कुछ व्याख्या बहुत अच्छे से करते हैं. हमारे श्रोता लिखते हैं कि आपने चंद शब्दों में ही इंसान के पूरे जीवन चक्र और भावनाओं को बहुत गहराई से और खूबसूरती से पिरो दिया है. वाकई जीवन की यात्रा खूबसूरत बहती हुई नदी के समान है, जहां शैशव की निष्कलंक हंसी से लेकर किशोरावस्था के सपनों की से भरी उड़ान तक हर पड़ाव तक एक अनमोल है. संघर्ष, प्रेम, समर्पण के रेशों से बुना परिवार और परिवार के साथ वो सुकून भरी दुनिया हमारी असली दौलत. वाकई जीवन में इन्हीं अनमोल यादों रिश्तों की एक खूबसूरत सफर है. जिंदगी के इस बेहतरीन सफर को शब्दों में पिरोने के लिए आपका धन्यवाद. आपका भी बहुत धन्यवाद. हमारे एक और श्रोता लिखते हैं, स्मृतियों के झरोकों से अतीत की ठंडी हवाएं चलती हैं, मन का कोना कोना किसी भीनी खुशबू से महक उठता है. यादें जीवन की वह अनमोल पूंजी है जिन्हें ना तो समय चुरा सकता है, ना ही वक्त की धूल धुंधला सकती है. यह इंसान के भीतर बसा एक खूबसूरत सा संसार है, जहां बीता हुआ कल हमेशा आज बनकर सांस लेता है. तो चलिए हम आ जाते हैं हमारे प्रश्न की तरफ और अगले गीत की तरफ. हमारा प्रश्न ये है कि एक बात बता दीजिए कि आप जो छोटे वाले थे ना, बहुत छोटे वाले, यानी मैं भी छोटी सी थी, उस समय आपने ऐसी कौन सी बदमाशी या ऐसी कौन सी शैतानी की थी जिस शैतानी के लिए या तो बहुत सारी डांट पड़ी थी या बहुत सारी पिटाई. जल्दी से बताइएगा, उस बचपन को याद कीजिए जिस बचपन में आपने बहुत शरारतें की हैं, बहुत मस्तियां की हैं, लेकिन अपने जीवन को खुल के जिया है. आइए सुनते हैं ये गीत.